0: भएको देख्न चाहनुहुन्छ त?
1: यदि आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
0: सबैजनालाई नमस्कार छ है।
3: नमस्कार।
0: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
4: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
4: म्याडम, यो रोगबाट बच्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
4: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।

0: Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ.
1: यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो वृगा बजार बर्दिया.
2: जसले हाम्रो झुकझुकी बढायो बिस्तारै त्यो विशाल संसार हाम्रो बैठक कोठासम्म आइपुग्यो र नयाँ तारहरूले हामीलाई जोड्यो. इन्टरनेटले दायरा त फराकिलो बनायो तर पनि हामी कतै न कतै बाँधिएकै थियौँ. र अब मनोरञ्जन र लाइभ स्पोर्ट्सको नयाँ अध्याय. तपाईँ
3: नमस्कार तथा सुप्रभात. काया कैरनमा तपाईँलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ. काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ.
4: आज 2083 साल असार 6 गते शनिबार, सन् 2026 जुन 20 तारिक जेठ शुक्ल पक्षको

0: शास्त्री तिथि। काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्रालीन
0: राष्ट्र कुसान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
2: आज वार्षिक उत्सव मनाउँदै गरेको रुकुमको रेडियो सिस्ने 93.2 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
3: अख्तियारका पदाधिकारीलाई सरकारले दबाव दिएको घटनाले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न, सर्वोच्चमा मुद्दाको चाङ, न्यायाधीशको संख्या नै अपुग।
2: औषध मिति भन्दा 6 दिन ढिला गरी मनसून भित्रियो, देशभर फैलिन समय लाग्ने। आज राति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना।
3: कक्षा 12 नतिजामा सुधार, गणित विषयमा चुनौती कायमै, नन ग्रेडेड विद्यार्थीले फेरि पूरक परीक्षा दिएर सफल हुने अवसर।
4: रिस खाने बेला होइन, जीवन नै परीक्षा हो, सधैँ परीक्षा लिइरहने कुरो हुन्छ, दिइरहनु पर्छ र एउटा परीक्षामा असफल हुँदैमा सबै असफल भन्ने कुरो हुँदैन।
2: इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत, इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थताकर्ता बीच आज छलफलको तयारी।
3: र साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो गोल गरेको खेलमा मोरक्को विजयी, अस्ट्रेलियालाई हराउँदै आयोजक अमेरिका नकआउट चरणमा, केही बेरमा ब्राजिल र हैटीले खेल्दै।
1: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
5: एयरटेल अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: काया कैरनमा अब खबरको सिलसिला। राजधानी विभागमा 70,000 थान पासपोर्ट मात्रै मौजदा छन्। नयाँ बनाउने र नवीकरण गर्ने समेत गरी अहिले दैनिक 3,000 थान पासपोर्टको माग छ। मौजदातले साउन पहिलो हप्तासम्मको माग मात्रै धान्न सक्ने अवस्था छ। अहिले अनुसन्धान भइरहेका कम्पनीहरू मार्फत नै असार 29 नयाँ पासपोर्ट छपाई थाल्ने तयारी राजधानी विभागले गरेको छ। राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अर्याल र प्याकेज ए को ठेकेदार कम्पनीका म्युअल बाउर आइडियो सर्भिसका नेपाली एजेन्ट मनिन्द्र राज मल्ललाई पक्राउ गरी अख्तियारले फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको छ। प्याकेज 2 ठेक्का पाउने जर्मनकी कम्पनी भेरिडासका नेपाल एजेन्ट सिद्धार्थ थापा पनि फरार रहेका छन्। यसैबीच गएको सोमबार राहदानी छपाई सम्बन्धी 7.65 अर्ब रूपियाँको ठेक्कामा भएको अनियमितमाथि छानबिन र कार्यवाही बारे छलफल गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई सिम्म दरबारमा बोलाएको थियो। बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई र अरू 3 आयुक्त समेत सहभागी थिए। राहदानीको मौजदा सकिन लाग्दा 1 वर्षकी ठेक्का सम्झौता भए पनि अझै आपूर्ति सुनिश्चित हुन नसकेको विषयमा असन्तुष्ट प्रधानमन्त्री सचिवालयले अख्तियारका पदाधिकारीमाथि अनावश्यक दबाव मात्रै दिएन, दुर्व्यवहार पनि गर्यो। यो घटनाले संवैधानिक निकायको स्वायत्तता र स्वतन्त्रता बारे प्रश्न उठाएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
3: ढिलो न्याय भनेको न्याय नदिनु सरह हो र हतारको न्यायले न्याय मार्छ भन्ने भनाई न्याय क्षेत्रमा प्रचलित छन्। तर सर्वोच्च अदालतमा न्याय निरूपण एकदमै ढिलो गरी हुने गरेको छ। न्यायाधीशको अभाव र कानून व्यवसायले बारम्बार पेशी सार्ने प्रवृत्तिका कारण सर्वोच्चमा मुद्दा टुंगिन वर्षौं लाग्ने गरेको छ। मुद्दाका पक्ष विपक्ष धेरै हुने, मिसिल कागज समयमा नआइपुग्ने र कतिपय अवस्थामा न्यायाधीशहरूले राजनैतिक रूपमा संवेदनशील मुद्दा हेर्न नचाहने जस्ता कारणले पनि सुनवाईमा ढिला हुने गरेको छ। वादी वा प्रतिवादीकै मृत्यु भइसक्दा पनि कतिपय मुद्दा अदालतमा विचाराधीन हुने गरेका छन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला मुद्दा प्रक्रियामै अल्झिरहने भएकोले फैसलामा ढिलाइ हुने गरेको बताउनुहुन्छ। सर्वोच्चले केही वर्षदेखि अभियान फाँट्ने चलाएर पुराना मुद्दा उल्लेख्य रूपमा घटाएको छ। उहाँले भन्नुभयो, रणनीतिक योजना र बार एसोसिएशनको सहयोग लिएर पाँच वर्ष पुगेका मुद्दालाई प्राथमिकतामा राखेर फैसला भइरहेको छ। संविधानमा सर्वोच्च अदालतमा प्रधान न्यायाधीशका अतिरिक्त बढ़ीमा 20 न्यायाधीश रहने व्यवस्था छ। अहिले 18 न्यायाधीश बहाल छन्। विचाराधीन मुद्दासँग जाँदा न्यायाधीशको यो संख्या नै अपुग रहेको कानून व्यवसायहरू बताउँछन्। त्यही कारण नेपाल बार एसोसिएशन र महाधिवक्ता कार्यालयले संविधान संशोधन कार्यदललाई न्यायाधीश थप्ने व्यवस्था गर्न सुझाव समेत दिएको छ। सर्वोच्च अदालतमा ढिलो न्याय निरूपण हुने समस्याको समाधान खोज्न दुई प्रमुख विकल्प सार्वजनिक बहसमा छन्। पहिलो न्यायाधीशको संख्या बढ़ाउने, दोस्रो क्षेत्राधिकारमा हेरफेर, त्यसमा तल्ला अदालतलाई थप अधिकार हस्तान्तरण गर्नुपर्ने तर्क आइरहेको छ। कान्तिपुर दैनिकमा खबर छ।
2: देशको लगभग मध्य भागमा रहेको चितवन राजनीतिक दलका महाधिवेशन जस्ता ठूला कार्यक्रमका लागि छनौटमा पर्दै आएको छ। गएको चुनावमा विशाल जनमत सहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि महाधिवेशनका लागि चितवनलाई रोजेको छ। यसअघि 2078 मंगिरमा नेकपा एमाले चितवनमा 10 राष्ट्रिय महाधिवेशन गरेको थियो। विभिन्न कम्युनिष्ट घटक बीच एकीकरण भएर बनेको एकता केन्द्रको महाधिवेशन पनि 2048 मंगिरमा त्यही भएको थियो। एकता केन्द्रमा आएको फूटले माओवादी गठन भयो। माओवादीको पहिलो सम्मेलन पनि चितवन भएको थियो। रासोपाले भोलिदेखि चितवनमा हुने महाधिवेशनका लागि तयारी पूरा गरेको छ। पार्टीको उद्घाटन र बन्द सत्र गर्न यो बेला ठूलो चुनौती वर्षा र गर्मीको छ। जिल्ला प्रहरीकारले चितवन अगाडिको खुल्ला ठाउँ गेस्ट हाउस चौरमा हुने उद्घाटन कार्यक्रममा सहभागीलाई घाम र पानीबाट जोगाउन बलियो टेन्ट जर्मन ह्याङ्गरको व्यवस्था गरिएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लगाइएका संगठित अपराध सम्बन्धी सबै अभियोग फिर्ता भएका छन्। हिजो काठमाडौँ जिल्ला अदालतले फिर्ता लिएसँगै सबै संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता भएका हुन्। जिल्ला न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामिछाने सहितका प्रतिवादीमाथिको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। यसअघि रूपन्देही पर्सा र कास्की अदालतले समेत संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश सकेको छ। कास्की अदालतमा दायर सम्पत्ति शुद्धिकरणको मुद्दा पनि फिर्ता लिइसकिएको छ। सबै अदालतहरूमा सहकारी ठगीको मुद्दा यथावत राखेर अन्य मुद्दा फिर्ता लिएको हो।
2: यस वर्षको मनसून औसत मितिभन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको छ। मनसून प्रवेश गर्ने सर्वर मिति जून 13 तारीक भए पनि यस वर्ष औसत मितिभन्दा 6 दिन ढिलो गरी हिजो जून 19 तारीकमा मनसून पूर्वी क्षेत्रबाट प्रवेश गरेको हो। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसून कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसून देशभर फैलिन केही समय लाग्नेछ। यस वर्ष मनसूनमा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। यसैबीच मनसून प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परेर केही शीतल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी र मध्य प्रदेशका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ी भेग तथा कोशी प्रदेशका तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। काया कैरनमा कक्षा 12 नतिजाबारे परीक्षा बोर्डका प्रवक्ता सँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
2: हिमस्टार फर अ कम्प्लिट होम।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अख्तियारका पदाधिकारीलाई सरकारले दबाव दिएको घटनाले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न, सर्वोच्चमा मुद्दाको चाङ, न्यायाधीशका संख्या नै अपुग, चितवनमा राष्ट्रपाको महाधिवेशनको तयारी, राष्ट्रपा सभापति लामिछानेको संगठित अपराधका सबै मुद्दा फिर्ता, औषध मितिभन्दा 6 दिन ढिलो गरी मनसून भित्रियो, देशभर फैलिन समय लाग्ने, आज राति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। यस वर्ष कक्षा 12 को नतिजामा 64.13% विद्यार्थी ग्रेडेड भएका छन्। गएको वर्ष 61.17% विद्यार्थीहरू मात्र उत्तीर्ण अर्थात ग्रेडेड भएकोमा यस वर्ष त्यो संख्या बढ़्नु ठूलो उपलब्धि हो। नियमित तर्फ 69.75 र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नन ग्रेडेड अर्थात एनजी भएका विद्यार्थीका लागि साउन 2 र 3 गते पूरक अर्थात मौका परीक्षा सञ्चालन गर्ने भएको छ। बढ़ीमा 2 विषयमा एनजी प्राप्त गरेका वा 2 विषयसम्म अनुपस्थित भएका विद्यार्थीले परीक्षामा सहभागी हुन पाउनेछन्। यसपालि नतिजा अघिल्ला वर्षको तुलनामा निकै छिटो समयमा र व्यवस्थित रूपमा सार्वजनिक भयो। नतिजा मूल्यांकन र नतिजाको विश्लेषण गर्दा विगतका वर्षहरूको तुलनामा शैक्षिक स्तरमा उल्लेखनीय सुधार आएको देखिन्छ। साथी महेश केवालीले राष्ट्रिय परीक्षा बोर्डका सहसचिव तथा प्रवक्ता जयन्ती सत्याललाई यसपालिको नतिजा कसरी सुधार भयो भनेर सोध्नु भएको छ।
5: विगतका वर्षहरूमा यो ग्रेडिङ सिस्टम लागू भइसकेपछि कट अफ पोइन्ट जस्तो यति मार्क्स आएपछि चाहिँ नन ग्रेडिड हुन्छ है विद्यार्थीहरू भनेको अवस्थाले विद्यार्थीमा नपढिकन मैले चाहिँ परीक्षामा सहभागी भएँ भने म नट ग्रेडिड हुन्छु भन्ने कुरो त्यसले पढ्नै पर्छ भन्ने भावनाको विकास भएको छ। अर्कोतर्फ सबैको जवाबदेता संलग्न विद्यालयको विद्यार्थीको अभिभावक चासोको विषय भएको छ परीक्षाको नतिजा। मूल्याङ्कन राम्रोसँग भयो भने त्यसले दिएको नतिजाले चाहिँ सबैलाई चासो जुटेको छ र जवाबदेता बहन भएको पनि छ। विद्यालयदेखि लिएर स्थानीय तहदेखि लिएर प्रदेश सरकारहरूदेखि लिएर सबैको चासो सहभागिताले गर्दा यो नतिजा बढेको पनि हो।
6: कुन विषयमा वा क्षेत्रमा चाहिँ विद्यार्थीको प्रदर्शन उत्साहजनक देखियो र कुन क्षेत्रमा चाहिँ सुधारको आवश्यकता देखिएको छ?
5: प्रदेश कपको हेर्दाखेरि बागमती प्रदेशको अलिकति उच्च देखिन्छ। अरू प्रदेशहरूको डाटाहरू हामीले अब पठाउँछौँ। प्रदेशलाई विषय रूपमा हेर्दाखेरि पनि कम्पलसरी नेपालीमा चाहिँ क्रेडिट विद्यार्थीहरूको संख्या राम्रो देखिन्छ होइन। यसरी म्याथमेटिक्सहरू चाहिँ अलिक कमजोरी भएको पनि पार्छौँ हामीले।
6: यो गणितको विज्ञानको कुराकानी गर्दाखेरि अब जति सुधार्नु पर्ने हो त्यो मात्रै नभनौ अरू विषयहरूमा त्यसको लागि चाहिँ के कार्य गर्नुपर्छ होला?
5: विद्यालयले नै आफ्नो नतिजा कस्तो छ भनेर हेर्न पाउनुभयो, स्थानीय सरकारहरूले हेर्न पाउनुहुन्छ, प्रदेश सरकारले हेर्न पाउनुहुन्छ, समग्रमा सबैले आफ्नो आफ्नो क्षेत्रको नतिजाहरू एनालाइसिस गर्नुभयो भने हामीले शिक्षा सुधारको लागि उपलब्धि सुधारको लागि यो यो क्रियाकलापहरू गरेका थियौँ तर अझै पनि उपलब्धि चाहिँ देखिएन भनेर आफै एनालाइसिस नै गर्न सक्नुहुन्छ र कहाँ चाहिँ कमी कमजोरी रह्यो सबैजनाले चासो लिनुभयो आफ्नो आफ्नो नतिजातर्फ भनेदेखि अझ हामीले चाहिँ यो उपलब्धि सही किसिमले लिनको लागि र उच्च उपलब्धि हासिल गर्न चाहिँ सहयोग हुन्छ।
6: ग्रेडेड हुनुभएका विद्यार्थीहरूलाई चाहिँ परीक्षा बोर्डको तर्फबाट के सन्देश दिनुहुन्छ?
5: उच्च शिक्षाको लागि अझ उहाँहरूले चाहिँ क्रिएटिभिटी, अनुसन्धानात्मक कार्यहरू सधैँ सृजनशील रहने, अझ बढी चाहिँ अध्ययनशील हुने तर्फ जोड दिएर आफ्ना कुन कुन क्षेत्रमा रुचि छ त्योतर्फ लाग्न अनुरोध गर्दछु।
6: सोचे जस्तो नतिजा नआएका विद्यार्थीहरू पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ?
5: अहिले हरेस खाने बेला होइन, जीवन नै परीक्षा हो, सधैँ परीक्षा लिइरहने कुरो हुन्छ, दिइरहनु पर्छ र एउटा परीक्षामा असफल हुँदैन, सबै असफल भन्ने कुरो हुँदैन। जस्तो कतिपय विद्यार्थीहरू 2 विषयसम्म नट ग्रेडेड विद्यार्थीहरूले त मौका परीक्षा पनि हामीले राखिसकेको छौँ, त्यसको लागि तयारी हुन मैले अनुरोध गरेँ। अझ निराश नभइकन है म यसमा चाहिँ कमजोर भएछु भनेर आफ्नो विषय हेरेर अध्ययनमा लाग्न र अरू विषयहरू धेरै विषय लागेको विद्यार्थीहरूलाई पनि म यो कारणले चाहिँ मैले उपलब्धि हासिल गर्न सकिनँ, अब म चाहिँ अझै कोसिस गर्छु, यो मेरो चाहिँ जीवनको अन्तिम लक्ष्य होइन, यहाँबाट मेरो सफलता सुरु हुन्छ भनेर अझ चाहिँ के कारणले म चाहिँ कमजोर भएँ भन्ने कुरो आफैले पनि अध्ययन यसो हेरेर आगामी वर्षको लागि पनि पढ्नलाई अनि परीक्षा दिनको लागि शुभकामना र अभिभावकको तर्फबाट किन मेरो बाबु नानीहरू अपेक्षा गरे अनुसारको ग्रेड नल्याएको पनि हुनसक्छ, कतिपयले नट ग्रेजुएट भएको पनि हुनसक्छ, उहाँहरूलाई निराश हुने किसिमले मैले यति गरेको थिएँ किन पढिनस् भनेर गाली गलोस् भन्दा पनि कुन कोडबाट ऊ कमजोर भयो, किन कमजोर भयो, के दक्षता चाहिँ हामीले हासिल गर्न हामीले अपेक्षा गरेका छौँ, के कारणले गर्न सकेन भनेर विभिन्न कोडबाट विचार विमर्श गर्न र आफ्ना नानी बाबुहरूलाई अझ अध्ययनशील है भनेर सहयोग पुर्याउनु भयो भनेदेखि अवश्य उनीहरू पनि सफल हुन्छन्।
3: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्याल। अब फेरि खबरको सिलसिला, प्रधानमन्त्री परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोधको विषयमा भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको जानकारी दिनुभएको छ। चिया निर्यातमा भारतले अवरोध गरेपछि पाँच दिन यता बन्द भएका चिया उद्योगले कुनै निकास पाएका छैनन्। यसले दैनिक 20 लाख किलो भन्दा बढ़ी हरियो पत्ती हुर्किएर किसानलाई घाटा भइरहेको छ। यसैबीच विगत 10 वर्षमा कृषि तथा पशुपन्छी मन्त्रालयबाट वितरण भएको अनुदान छानबिन गरिने भएको खबर गोर्खा पत्रले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
8: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर, रत्नपार काठमाडौँको व्यस्त ठाउँ, फटाफट गन्तव्यतर्फ लम्किरहेका यात्रीहरू, यही हतारोका बीच केही मानिस भने सड़क पेटीको एक छेउमा टक्क अडिन्छन्, कोही मोबाइल निकालेर दृश्य खिच्न थाल्छन् त कोही एक टकले दृश्यतिर हेरिरहेका हुन्छन्, कोही भने खल्तीतिर हात पुर्याउँछन् र सड़क पेटीको एक छेउमा राखिएको ह्याटतिर हात पुर्याउँछन्, एकैछिनमा मानिसको भीड़ लाग्छ। यी सबै दृश्य सामान्य झै मानेर दुई युवाको शरीर संगीतको तालमा नाच्न थाल्छ, पाइला दोहोरिन्छ, हाउभावले केही भन्न खोजे चाहिँ लाग्छन्, कुनै नृत्य प्रतियोगिताका सहभागी जस्तै उनीहरू फ्री स्टाइलमा यसरी नाच्छन्, मानौ कि हावाको तालमा पातहरू बयली खेलिरहेका छन्। उनीहरू हुन् झापा गौरादहका सिद्धार्थ छेत्री र दार्जीलिङ चाम्पासरीका जिब्रीएल आलम। उनीहरू काठमाडौँ आएर होटलमा बस्न थालेको 3 हप्ताभन्दा धेरै भइसक्यो, कहिले रत्नपार त कहिले सुन्दराको सड़क पेटीमा पुग्छन्, फराकिलो ठाउँ रोज्छन्, छेउमा स्पीकर राख्छन् अनि आफ्नै योजना अनुसार नाच्न थाल्छन्। सिद्धार्थ र जिब्रीएल उनीहरूले यसरी सँगै यात्रा गर्न थालेको डेढ़ वर्ष भइसकेको छ। त्यस यता उनीहरू साथीबाट नजिकको साथीमा मात्रै बदलिएका छैनन्, एक अर्कालाई सिकाउने शिक्षक पनि बनेका छन्। सिद्धार्थ र जिब्रियलले यसरी सँगै स्ट्रीट डान्स गर्न थालेको डेढ़ वर्ष भइसक्यो। जब उनीहरू नाच्न थाल्छन् अनि रोकिन्छ भीड़ शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: अब विदेशका खबर। इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत भएका छन्। अमेरिका र इरान बीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्दले नकारात्मक असर पार्न सक्ने चिन्ता बीच दुई पक्षबीच हिजो सहमति भएको बीबीसीले जनाएको छ। एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिजबुल्ला समूह युद्ध विराम गर्न सहमत भएको बताएका छन्। तर इजरायलका एक सैनिक प्रवक्ताले युद्ध विराम कार्यान्वयनमा रहेको तर आदेश पाए सेनाले पुनः सैन्य कार्यवाही गर्ने प्रतिक्रिया जनाएका खबरमा उल्लेख छ। यस्तै अमेरिका इरान द्वन्द अन्त्यका लागि पहल गरेका मध्यस्थकर्ताहरू पाकिस्तान, साउदी अरब र टर्की आज इजिप्टमा छलफलका लागि भेला हुने भएका छन्। इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ता बीच छलफलको तयारी भएको पुष्टि गरेका समाचार संस्था एएफपीले जनाएको छ। यसअघि हिजो अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको पनि त्यो अन्तिम समयमा स्थगित भएको थियो।
4: अब खेल खबर। फिफा विश्वकप फुटबलमा मोरक्कोले स्कटल्याण्डलाई हराएको छ। आज बिहान भएको खेलमा मोरक्कोले पहिलो हाफको शुरूआती दुई मिनटमै गरेको गोल निर्णायक भयो। मोरक्कोका इस्माइल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो दोस्रो मिनटमै गोल गरेका हुन्। समूह सी अन्तर्गत यसअघि भएको खेलमा स्कटल्याण्डले हैटीलाई हराउँदा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो। आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई हराएसँगै मोरक्को चार अङ्क भएको छ। यस्तै फिफा विश्वकप फुटबलमा आयोजक अमेरिका अस्ट्रेलियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको छ। नकआउट चरण पुग्ने घरेलु टोली अमेरिका दोस्रो टोली हो। यसअघि हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ। अमेरिकाको सिएटल स्टेडियममा गैराती सम्पन्न खेलमा अमेरिकाले अस्ट्रेलियालाई दुई गोलले हरायो। अमेरिकाको जितमा एलेक्स क्रिम्यानले एक गोल गरे, एक गोल उसले उपहारका रूपमा प्राप्त गर्यो। खेलको एघारौं मिनटमा अस्ट्रेलियनका क्यामरोन बर्गेसले बल क्लियर गर्ने क्रममा आफ्नै गोल पोस्ट छिरेपछि अमेरिकाले अग्रता लिएको थियो। खेलको 43 मिनटमा एलेक्सले थप गोल गरे, त्यसपछि खेलमा थप गोल भएन। यो जितसँगै डीमा रहेको अमेरिकाले दुई खेलबाट छ अङ्क जोडेको छ। यसअघि उसले आफ्नो पहिलो खेलमा पाराग्वेलाई हराएको थियो। यसैबीच विश्वकप फुटबलमा अहिले समूह सीमा रहेको पाँच पटकको विश्व विजेता ब्राजिल र हैटीबीच खेल भइरहेको छ। अमेरिकाको फिया डिफिलिया रंगशालामा खेल अघि 6:15 शुरू भएको हो र खेलको अहिले 7 मिनट चलिरहँदा दुवै टोलीले गोलरहित बराबरी खेलिरहेका छन्। ब्राजिलका स्टार फरवार्ड नेइमारले आजको खेल पनि खेलेका छैनन्। उनी पुडुलाको चोटबाट पूर्ण रूपमा निको नभएको ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग एक एक गोलको बराबरी खेलेको थियो। यो खेलमा पनि नेइमारले खेलेका थिएनन्। आज बिहान 9:15 टर्की र पाराग्वे बीच खेल हुनेछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैले सरकारले ल्याएका 8 अध्यादेश मध्ये 4 स्वीकार गरेको छ। सार्वजनिक खरिद ऐन दोस्रो संशोधन, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण ऐन तेस्रो संशोधन, सहकारी ऐन पहिलो संशोधन र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने सम्बन्धी अध्यादेश हिजो स्वीकृत भएको हो।
4: आउँदो आर्थिक वर्ष 83-84 बजेट भाषण अघि करको दर हेरफेर हुने आशंकामा हतार हतार विद्युतीय गाड़ी जाँच पास गराएको घटनामा अर्थ मन्त्रालय र भन्सार विभागले तल्लो तहका कर्मचारी र आयातकर्तालाई दोषी देखाएको छ। प्रधानमन्त्री कार्यालयको चासोपछि गठन गरिएका दुई छुट्टा छुट्टै अनुगमन टोलीको प्रतिवेदनका आधारमा विभागले मुस्ताङ भन्सारलाई क्लीन चिट दिएको छ भने रोसुवा भन्सारका प्रमुख सहित 13 कर्मचारीलाई निलम्बन गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: विराटनगरको नेपाल भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कडाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप नाकामा दुवै तर्फका सुरक्षाकर्मीले जाँचमा कडाई गर्न थालेका हुन्। नेपाल सरकारले 500 रूपियाँ भन्दा बढ़ीको सामान आयातमा रोक लगाएको छ। यस्तै भारतले पनि चीनी निर्यातमा रोक लगाएको छ। यसका कारण दुवै तर्फको सीमा सुरक्षा बल एकै समयमा सीमाई कडाई गर्न सक्रिय भएका खबर नागरिक दैनिकले लेखेको छ।
4: नेपाल धितोपत्र बोर्ड सेवनको अध्यक्षमा डाक्टर गोपाल भट्ट नियुक्त हुनुभएको छ। हिजोको मन्त्री परिषद बैठकले भट्टलाई सेवन अध्यक्षमा नियुक्त गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो।
3: वैदेशिक रोजगारीमा युरोप, जापान, अमेरिका लगायतका देशमा आकर्षक सेवा सुविधा सहित कमाई हुने प्रलोभनमा परेर बेरोजगार युवा कन्सल्टेन्सीबाट ठगीमा पर्ने घटना नयाँ होइन। पछिल्लो समयमा सरकारी संस्थानका सेवारत कर्मचारी समेत गेट वाई इन्टरनेशनल ट्राभल एम एवं भिसा नामको कम्पनीको आकर्षक विज्ञापनको प्रलोभनमा ठगीमा परेको पाइएको खबर गोर्खा पत्रले लेखेको छ।
4: चालू आर्थिक वर्ष 82-83 जेठ महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह 31.81 करोड़ रूपियाँले बढ़ेको छ। नेपाल बैंकर संघको तथ्याङ्क अनुसार वैशाखमा 19.41 करोड़ले घटेको कर्जा प्रवाह जेठमा भने बढ़ेको छ। गएको चैतमा 77.99 करोड़ रूपियाँले कर्जा प्रवाह बढ़ेको थियो। निक्षेप र कर्जा प्रवाहमा भइरहेको असन्तुलन निरन्तर बढ़दै निक्षेप कर्जा प्रवाह सुस्त शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: देशमा वैदेशिक लगानीकर्ताको आकर्षण मुख्यत साना उद्योगतर्फ केन्द्रित हुँदै गएको तथ्याङ्कले देखाएको छ। उद्योग विभाग अनुसार चालू आर्थिक वर्ष 2082-83 11 महिनामा दर्ता भएका 914 उद्योग मध्ये 894 साना उद्योग रहेका छन्।
4: चालू आर्थिक वर्ष 82-83 सात प्रदेशको खर्च 3% घट्ने अनुमान गरिएको छ। तर आउँदो आर्थिक वर्षका लागि ल्याइएको कुल बजेट भने संशोधित खर्च भन्दा 56% ठूलो छ।
3: काया कैरनमा अब पालो उखानको
4: काँधको बिरालो जुक्तिले झिक्नु
3: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक
4: अख्तियारका पदाधिकारीलाई सरकारले दबाव दिएको घटनाले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न सर्वोच्चमा मुद्दाको चाङ न्यायाधीशका संख्या नै अपुग
3: औषध मिति भन्दा 6 दिन ढिला गरी मनसून भित्रियो देशभर फैलिन समय लाग्ने आज राति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना
4: कक्षा 12 नतिजामा सुधार गणित विषयमा चुनौती कायमै नन ग्रेडेड विद्यार्थीले फेरि पूरक परीक्षा दिएर सफल हुने अवसर
3: इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थताकर्ता बीच आज छलफलको तयारी
4: र साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो गोल गरेको खेलमा मोरक्को विजयी अस्ट्रेलियालाई हराउँदै आयोजक अमेरिका नकआउट चरणमा ब्राजिल र हैटी बीचको खेल चल्दै
3: र अन्त्यमा आजको कार्टुन आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ एकजना सांसद संसदमा बोलिरहेका छन्। बोल्दा बोल्दै हातले टेबुल ठोकेर उनी भन्दैछन् सभामुख महोदय बिहान उठ्दा जहिले विश्वकप सकिसकेको हुन्छ सकिन अगावै बिउजाउने व्यवस्था होस्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

नमस्कार, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 79.2 मेगाहर्ज। प्राविधिक कारणवश रेडियोको प्रसारण केही समयका लागि स्थगित हुन गइरहेकाले यसबाट सम्पूर्ण श्रोताहरूमा पर्न जाने असुविधाप्रति क्षमा प्रार्थी छौं। रेडियोको प्रसारण केही समय पश्चात पुनः तपाईँहरूको माझमा हामी जोडिने जानकारी गराउँदछौं।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन्छ सधैँ बाँच्दै।
1: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
2: तपाईँ मात्रै चुरोट, स्त्रुति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्त्रुति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?
1: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: सबैजनालाई नमस्कार छ है।
5: नमस्कार।
4: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
6: यसका लक्षणहरू के के हुन्?
4: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
6: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
4: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
6: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
4: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
7: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: खुसीको खबर।
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै

0: रगर, सुगर, थाइराइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
1: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: चाइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
0: चाइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
3: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश, पर्ख न, कता हेरेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ महाराजे, म फेरि नमन सपिङ सेन्टरमा जाइ तु।
3: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
3: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
4: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरी गाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
7: यो साल त ढुक्क भयो है बुढी।
8: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
7: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सजियो।
9: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
10: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ, कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भन्या हो र, पल्लाघरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन,
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-0-67-187 र 9869-51-84-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ, बाज्छ।

0: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भूमिकामा रहेको लाछा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 9814721 र 9814624650।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ सिंह।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाऊ।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाजुसँग।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
3: गोदरेज प्रेमले कलर गर्नुहोस्, यसमा छ एलोभेरा, अब कपाल देखिन्छ सफ्ट एन्ड साइन। गोदरेज एक्सपर्ट गुड क्रिम।
4: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा बिहिबार र शुक्रबार राति 8 बजे।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नहुने राष्ट्रपा सभापति लामिछानेको प्रतिबद्धता, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्न आह्वान, महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन गर्ने क्रम रोकेको राष्ट्रपाको दावी,
0: नेपालको चिया भू राजनीतिको चपेटामा परेको उत्पादकहरूको शंका, सरकार तहमा कुरा गरेर समाधान नगरी अलैँची लगायतमा पनि संकट आउन सक्ने,
1: ललितपुरमा रातो मच्छिन्द्रनाथको फोटो देखाइयो, मौलिक संस्कृतिको संरक्षणका लागि सरकारले कदम चाल्नु पर्ने,
2: हाम्रो संस्कृति हो यो संरक्षण हामी जनता सुन्दैछौ, गभर्मेन्टबाट नै तपाईँको यो चिजहरू चाहिँ आउन सक्नुपर्छ हामीले।
0: अमेरिका र इरान बीच थप वार्ताको पहल गर्न पाकिस्तानी गृहमन्त्री इरानमा अवरोधहरू आउन नदिन सचेत रहेको भनाई,
1: र विश्वकप फुटबलमा आज राति नेदरल्यान्ड्स र स्वीडेन खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार

0: गाउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नगर्ने बताउनु भएको छ। राष्ट्रपाको पहिलो महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले देशमा आएको परिवर्तन र उपलब्धिहरू विगतका संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको बताउनुभयो। संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनका उपलब्धिहरूको सम्मानको आधारमा उभिनुमा आफूलाई गर्व लागेको उहाँको भनाइ छ। ती मूल्य मान्यता र लोकतन्त्र प्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख नहुने भन्दै उहाँले आफ्ना लागि पार्टीको आन्तरिक लोकतन्त्र असाध्यै महत्वपूर्ण रहेको बताउनुभयो। यस्तै सभापति लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपील गर्नुभएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको महाधिवेशनमा सहभागी हुनका लागि 3,990 जना प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन्। 5,000 रूपियाँको दरले प्रतिनिधिहरूबाट मात्रै 1,99,50,000 रूपियाँ उठेको भन्दै राष्ट्रपाका प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन नगरेको बताउनु भएको छ। संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र घरना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरेको दावी गर्नुभयो। राष्ट्रपाका नेता तथा कार्यकर्ताहरू यातायात र आवासको व्यवस्था आफै गर्न सक्ने अवस्थामा रहेको प्रवक्ता झाको भनाइ छ। राष्ट्रपाको प्रथम महाधिवेशन भोलिदेखि 9 गतेसम्म चितवनको भरतपुरमा हुँदैछ।
6: यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय महाधिवेशनको मिति तोकेको छ। हिजो र आज बसेको केन्द्रीय समिति बैठकले मंगिर 26, 27 र 28 गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। बैठकले अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ। आज पारित निर्देशिका अनुसार भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने जिल्लाहरू मात्रै केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन्। असोज 15-24 गतेसम्म 7 प्रदेश अधिवेशन सक्ने कार्यतालिका छ। राप्रपाले कार्तिक 11-30 गते भित्र सबै जिल्लाका प्रदेश सभा क्षेत्रीय निर्वाचन समितिहरूलाई विधान बमोजिम सक्रिय सदस्यहरू मध्येबाट महाधिवेशन प्रतिनिधि छनौट गरी मंगिर 7 गतेभित्र केन्द्रमा पठाउन भनेको छ। भदौ मसान्तसम्म सक्रिय सदस्यता प्राप्त गरेकाहरू मात्र प्रतिनिधिको मतदाता तथा उम्मेद्वार हुन पाउने व्याख्या पार्टीले गरेको छ।
5: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दल कार्य समितिको बैठकले सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता विष्णुराज आङदेमेको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सरकारले गठनको 100 दिनमा गरेका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेर संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो। संसदीय दल र पार्टी बीचको समन्वयलाई थप सुदृढ बनाउने र संसदमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताउनुभयो। यस्तै नेता अभिषेक प्रताप शाहले सरकारको शुरूआती 100 दिन अर्थात हनीमुन पीरियड सकिन लागेको उल्लेख गर्दै अबका दिनमा प्रमुख प्रतिपक्ष दलको भूमिका थप प्रभावकारी र सशक्त हुने बताउनुभयो। उहाँले वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित र लोकप्रियतावादी भएको आरोप लगाउँदै विशेष गरी बजेट र कर नीतिको आलोचना गर्नुभयो। नागरिकको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको दावी गर्दै नेपाली काँग्रेसले सरकारका काम कारवाहीको सूक्ष्म निगरानी गर्ने र सदनमा सशक्त हस्तक्षेप गर्ने उहाँले बताउनुभयो।
6: चिया उत्पादकहरूले नेपालको चिया भू राजनीतिमा परेको शंका गरेका छन्। यसअघि पनि पटक पटक नेपालको चिया निकासीमा भारतले अवरोध गर्ने गरेको थियो। त्यसबेलाका सरकारले भारतको उच्च तहमा कुरा गरेर समस्या लम्बिन दिँदैन थिए, तर यस पटक भारतले लगाएको नयाँ नियमका कारण झण्डै 1.5 महिनादेखि निकासी ठप्प भएको छ। असार 1 गतेदेखि उद्योग र बगान बन्द हुँदा पनि समाधानको काम भएको छैन। चिया निकासी खुलाउन के प्रयास भइरहेको छ भन्ने आधिकारिक जानकारी समेत नपाउँदा नेपालको चिया भू राजनीतिमा परेको शंका हुन थालेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो। उहाँका अनुसार अहिलेको अवरोध अघोषित नाकाबन्दी हो। यस विषयमा सरकार तहमा कुरा गरेर समाधान नगरिए भविष्यमा अलैची प्लाईवुड जस्ता क्षेत्रमा पनि समस्या आउने उहाँको भनाइ छ। उहाँका अनुसार भारत र नेपाल एउटै भौगोलिक क्षेत्रमा पर्ने हुँदा यहाँको चिया भारतमा उच्च जोखिमयुक्त वर्गमा पर्दैन, तर अहिले भारतले उच्च जोखिमयुक्त वर्गका रूपमा व्यवहार गरिरहेको छ। नेपालमा वार्षिक 2.65 करोड किलो चिया उत्पादन हुने गरेको छ, जसमध्ये झण्डै 2 करोड किलो तराईमा र 65 लाख किलो पहाड़ी भेगमा उत्पादन हुने गरेको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। नेपालमा 1 लाख श्रम शक्ति प्रत्यक्ष रूपमा चिया उद्योगसँग जोड़िएका छन्। इलामका उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द भएका छन्।
5: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोड़िएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अप्नाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम्परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनु पर्ने व्यवस्था थियो भने यस वर्ष सम्परीक्षण सम्बन्धित ठाउँमै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमा शुरू गरेकाले यसलाई हतारमा गरेको परीक्षण भन्न नमिल्ने उहाँको भनाइ छ। परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगत भन्दा बढ़ी जनशक्ति परिचालन गरेको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिएको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ। मन्त्री पोखरेलले यस वर्षको नतिजालाई असामान्य रूपमा छिटो भन्नुभन्दा विगतमा अनावश्यक रूपमा ढिलो हुने गरेको अवस्था सुधारिएको रूपमा बुझ्नुपर्ने बताउनुभयो। गएको वैशाख 14 गतेदेखि शुरू भएको कक्षा 12 को परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो। परीक्षामा 64.13% परीक्षार्थी उत्तीर्ण भएका थिए।
6: काठमाडौँ उपत्यकामा नेवार समुदायले आज सिथी नख पर्व मनाएका छन्। यस दिन उनीहरूले इनार, पोखरी र परम्परागत ढुङ्गे धारा जस्ता पानीका स्रोतहरू सरसफाई गर्छन्। वर्षातको बेला बगेर आउने भेल र फोहोर पानीले खाने पानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीको मुहान र स्रोतको वरिपरि सरसफाई गर्ने नै यो पर्वको विशेषता हो। यस्तै यो पर्वमा विशेष परिकारहरू पकाएर सामूहिक रूपमा खाने चलन छ। यसले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबूत बनाउने जनविश्वास छ।
5: यसैबीच वर्षा र सहकालका देवताको रूपमा मानिने राप्तो मच्छिन्द्रनाथको रथ जात्राको अन्तिम दिन ललितपुरको जावला खेलमा भोटो जात्रा मनाइएको छ। मच्छिन्द्रनाथको रथ जावला खेल पुगाएको 4थो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो। भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री वीरेन्द्र शाह लगायत उच्च पदस्थ व्यक्तिहरू जावला खेलमा पुग्नु भएको थियो। मणिक्यजटित भोटो अवलोकन गर्न जावला खेलमा सर्वसाधारणहरूको बाक्लो भीड़ लागेको छ भने गुठी संस्थानका प्रतिनिधिहरूले भोटो देखाएका हुन्। त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरूले टीका र प्रसाद पनि ग्रहण गर्नुभएको छ। भोटो देखाएसँगै काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रातो मसिनाथको रथ यात्रा पनि समापन भएको छ। मसिनाथको रथलाई रथबाट निकालेर खटमा राखेर बाजा गाजा सहित बुङमती लगिएको छ। बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका ज्यापू वैद्यले झगडा गरेको र त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रूपमा प्रमाणसहित भोटो दावी पेश गर्न भोटो देखाउने चलन शुरू भएको जनविश्वास रहेको छ। वास्तविक हकदारले दावी गर्न नआएसम्म भोटो मसिनाथले रहने कथन पनि रहेको छ। यसबारेमा थप चर्चा केही बेरमा रंग दर्पण सुन्न सक्नुहुन्छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नहुने राष्ट्रपति सभापति लामिछानेको प्रतिबद्धता, पार्टीभित्र स्पष्ट प्रतिस्पर्धा गर्न आह्वान, सरकारको 100 दिनको समीक्षा गर्ने नेपाली कांग्रेसको निर्णय, नेपालको चिया भू राजनीतिक चपेटामा परेको उत्पादकहरूको शंका, जावला खेलमा रातो मसिनाथको भोटो देखाइयो लगायतका खबर प्रस्तुत
6: गरेर। बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धुपाल्चोकमा एक एकजनाको ज्यान गएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर 12 महभीरमा आफ्नै काक्रोबारीमा बाँदर थपाउन जडान गरेको करेन्ट लागेर 68 वर्षकी कमला मुल्मीको ज्यान गएको हो। हिजो काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 10 बगुवामा खेतमा बाँदर थपाउन राखेको विद्युतीय पासोमा परि 66 वर्षका भीमप्रसाद दुलालको ज्यान गएको छ। घर नजिकै रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासमा परेर दुलालको घटनास्थलमै ज्यान गएको हो।
5: यसैबीच उदयपुरमा स्कूल बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महोत्तरीको बर्दीवास नगरपालिकाका 55 वर्षका विमलेश दत्तको ज्यान गएको हो। महोत्तरीबाट सुनसरीतर्फ गुडिरहेको डीप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको, बसमा तीर्थयात्रीहरू रहेको पाइएको छ। बस अनियन्त्रित भएर सड़कबाट तल झरेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
6: 7 महिला सहकारीहरूले कृषिमा 12 करोड़ रूपियाँ बराबरको लगानी प्रस्ताव गरेका छन्। कृषि उत्पादन र बजार विस्तारमा केन्द्रित दाङ, पाल्पा, सर्लाही, सिन्धुली, कास्की र नवलपुरका 7 महिला सहकारीले हेफर इन्टरनेशनल नेपालको पहलमा भएको फार्म टू फाइनान्स राष्ट्रिय पिचिङ कार्यक्रममा बैंक तथा वित्तीय संस्थासँग 20 लाखदेखि 4 करोड़ रूपियाँसम्मको ऋण माग गरेका हुन्। ग्लोबल आयामी बैंक, लक्ष्मी सनराइज बैंक लगायतका संस्थाले ऋण लगानी गर्न तत्परता देखाएका छन् भने 21 नेपालले 9 करोड़ रूपियाँको अग्रिम खरिद सम्झौता गरेको छ। कृषि सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहकारीमा आधारित वित्तीय प्रणाली अपरिहार्य रहेको बताउनुभयो। यस्तै हेफर इन्टरनेशनलका निर्देशक डाक्टर तीर्थराज रेग्मीले साना किसानलाई वित्तीय पहुँचसँग जोड्न बहुपक्षीय साझेदारी आवश्यक रहेको बताउनुभयो। यस कार्यक्रममा 18 जिल्लाका 300 भन्दा बढ़ी सहकारी बेच प्रतिस्पर्धा भएको थियो। सहकारीहरूले अदुवा, बेसार, सिमी, टिमोर तथा दुग्धजन्य उत्पादनको व्यावसायिक उत्पादन र बजारीकरण विस्तारका लागि लगानी माग गरेका छन्।
5: बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक बेनी जोमसुम सड़क भएर मुस्ताङ पुगेका छन्। म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रयोगको तथ्याङ्क अनुसार गएको साउनदेखि जेठसम्म 7,05,754 जना पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्। उनीहरू मध्ये 2,44,830 जना विदेशी पर्यटक हुन्। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसुम सड़क भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसमा प्रहरीले गाड़ी मार्फत भित्रने पर्यटकको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 2 फाङ्ग्रे सहित 1,51,160 गाड़ी मुस्ताङ प्रवेश गरेका छन्। पर्यटकको चापका कारण बेनी जोमसुम सड़कमा पर्ने बेनी गलेश्वर तातो पानी दानाका होटल भरिभरा हुने गरेका छन्। वैशाख चेतमा मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो बढ़ने गरेको छ।
6: शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयुक्तको कार्यालय यूएनएचसीआरका अनुसार सन् 2025 मध्यसम्म विश्वभर 11,73,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरिया, म्यानमार र कंगो लगायतका देशमा चलिरहेको संकटले लाखौंलाई घरबार छान्न बाध्य बनाएको हो। आज विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। द्वन्द हिंसा र उत्पीड़नका कारण घरबार छान्न बाध्य भएका शरणार्थीप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जून 20 यो दिवस मनाइन्छ। सन् 1951 शरणार्थी महासन्धि र सन् 1967 प्रोटोकल शरणार्थी अधिकार संरक्षणको प्रमुख कानूनी आधार हुन्। यसले शरणार्थीलाई काम, शिक्षा, आवास र पहिचान कागजातको अधिकार सुनिश्चित गर्दछ। यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन्देश जारी गर्दै शरणार्थी र तिनलाई आश्रय दिने देशलाई थप समर्थन आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
5: झापाको अर्जुन धारा नगरपालिका 9 रहेको कछुवा उद्यान तथा संरक्षण केन्द्रमा 10 प्रजातिका कछुवा संरक्षण गरिएको छ। देशभर पाइने कछुवाका प्रजाति मध्ये झण्डै 80% लोप हुने अवस्थामा पुगेकाले केन्द्रले कर्मचारी परिचालन गरेर कछुवा संरक्षण गरिरहेको बताएको छ। सुखानी सहित स्मृति प्रतिष्ठान र आर्को नेपालको सहकार्यमा सन् 2012 झापामा स्थापित यस केन्द्रमा अहिले देशभर पाइने कुल प्रजातिको 50% भन्दा धेरै अर्थात 10 प्रजातिका झण्डै 50 कछुवा संरक्षित छन्। केन्द्रले सन् 2020 अति संकटापन्न अवस्थाको भूइ कछुवाको सफल प्रजनन र उद्धार गरिएका कछुवाको प्राकृतिक वासस्थान पुनर्स्थापना पनि गर्दै आएको छ। नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू: निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 मात्र विश्वको रमाइलो टिभीमा।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: नेपाल दर्पणमा अब विदेशको खबर: इरान र अमेरिका बीच स्विजरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानका गृहमन्त्री मोहसिन नाकुई इरानको इरान पुग्नु भएको छ। मध्यपूर्वमा युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेपछि इरान र अमेरिका बीच शुक्रबार स्विजरल्याण्डमा वार्ता हुने तय भएको थियो, तर समझदारी पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट नै र इरानी राष्ट्रपति मसूद पेजेन्सकियानले इरानबाट विद्युतीय प्रतिमामा हस्ताक्षर गरेपछि पछिल्लो वार्ता स्थगित भएको थियो। तस्नीम सहित इरानी संचार माध्यमका अनुसार पाकिस्तानका गृहमन्त्री नाकवी आज इरान पुग्नु भएको हो। इरान र अमेरिका बीच प्रमुख मध्यस्थकर्ताको रूपमा पाकिस्तान छ भने यसै हप्ता घोषणा भएको सम्झौताको तयारीमा कतार पनि सामेल भएको छ। फेब्रुअरी 28 अमेरिका इजरायली गठबन्धनले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतल्लाह अली खामेनी र कयौं वरिष्ठ सैन्य कमाण्डरको ज्यान गएको थियो। इरानले अमेरिकासँग शत्रुता अन्त्य गर्न एक सम्झौतामा बिहिबार हस्ताक्षर गरेको छ, जसको उद्देश्य इरानको लामो समयदेखि विवादित आणविक कार्यक्रम समावेश गर्ने वृहत सम्झौतामा थप वार्ता गर्नु हो।
5: नेपाल दर्पणमा अब खेल खबर। विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड र स्वीडेन खेल्दैछन्। खेल नेपाली समय अनुसार 11:15 ह्युस्टनमा हुनेछ। नेदरल्याण्डले आफ्नो पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने स्वीडेनले ट्युनिसियालाई हराएको थियो। आजको खेल जितेमा स्वीडेन नकआउट चरणमा पुग्नेछ। स्वीडेनले यसपटक अपेक्षा भन्दा राम्रो प्रदर्शन गरेको छ। यस्तै आज मध्यराती समूह इका जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समय अनुसार राति 14:45 शुरू हुनेछ। जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको कुराका आउलाई 7-1 पराजित गरेको थियो। यस्तै आइभरी कोस्टले इक्वेडरलाई हराएको थियो। यस्तै भोलि बिहान 6:00 समूह इक्वेडर र कुराकाओ खेल्दैछन्। यसै गरी भोलि बिहान 10:00 ट्युनिसिया र जापान खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई 3 गोलले हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै बिहानै भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हराउँदै नक आउट चरणमा पुगेको छ। यसै गरी अन्य खेलमा मोरक्कोले स्कटल्याण्डलाई 1 गोलले र पाराग्वेले टर्कीलाई 1 गोलले हराएका छन्। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
6: आजको रंग दर्पण वर्षा र सहकालका देवता करूणामय रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रामा केन्द्रित छ। ललितपुरको जावलाखेल चोकमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको रमझम छ। टाढा टाढाबाट आएका भक्तजनहरूको भीड़ पहेलो र रातो रंगका ध्वजा पताकाले रंगिएका मच्छिन्द्रनाथ र मीननाथका रथ अनि कपूर र धूपको सुगन्धले सिंगो वातावरण मन्त्रमुग्ध बनेको छ। घण्टको ध्वनिसँगै नेवारी भाषामा गुठियार र भक्तजनहरूले गरिरहेको भजन कीर्तनले जावलाखेल चोकलाई एउटा पवित्र धार्मिक केन्द्र बनाएको छ। जावला खेलको खुला चौरको बीच भागमा 32 हात अग्लो हरियो जंगली लहरा र काठै काठले बनेको विशाल रथ ठिङ्ग उभिएको छ। रातो कपड़ा र सल्ला र धुपीका हागाहरूले सजाइएको यो रथको टुप्पोमा रहेको गजुर आकाशतर्फ फर्किएको छ। रथको अघिल्लो भागमा फूलपाती र अक्षताले पूजा गर्दै आशीर्वाद लिनेहरूको ठूलो घुइँचो छ। रथको वरिपरि सुरक्षा कर्मीहरूको बाक्लो घेरा छ भने ठाउँ ठाउँमा बसेर जप र भजन गाउनेहरूले वातावरणलाई आध्यात्मिक बनाएका छन्। दर्शन गर्न आउनुभएकी ललितपुर पाटनकी पूजा श्रेष्ठ,
11: आज चाहिँ मेनली यो रथ राखेको तल एउटा खाल्टोमा पनि एउटा भगवान छ होइन, सो त्यहाँ भगवान थानमा चाहिँ पूजा गर्ने चलन छ। त्यहाँ पूजा गरेर अनि मसेनाथ अनि मीनाथको रथमा पनि पूजा गरेर बत्ती बालेर चाहिँ आज नेवार समुदायमा चाहिँ अब ज्याउला जात्रा भनेर मनाइन्छ। अनि घर परिवारमा आफन्तहरू छरछिमेकीहरूसँग चाहिँ अब समयहरू खाएर होइन आजको चाहिँ जात्रा मनाउँछ। अब भगवान हाम्रो परिसरमा विराजमान हुनुहुन्छ भने चाहिँ एउटा पोजिटिभ भाइबहरू आउँछ। सो आज लास्ट डे भयो होइन, अब बिहान अब पूजा गरेर आज भगवान्लाई बिदाई गर्छ।
6: किम्बदन्ती अनुसार कर्कोटक नागराजकी पत्नीको आँखा निको पारिदिए बापत एक ज्यापु किसानले उपहार स्वरूप एउटा हीरा जडित भोटो पाएका थिए, तर बहुमूल्य भोटोलाई एउटा ख्याक अर्थात भूतले चोर्यो। पछि मच्छिन्द्रनाथको जात्राका क्रममा ख्याक र किसान बीच भोटोको स्वामित्वलाई लिएर झगडा भयो। कसैले पनि न्यायपूर्ण फैसला गर्न नसकेपछि त्यो भोटो मच्छिन्द्रनाथकै जिम्मा लगाइयो र भनियो जसले उपयुक्त प्रमाण ल्याउँछ उसैले यो भोटो लैजान्छ। शताब्दियौं बितिसक्यो तर अहिलेसम्म कसैले पनि प्रमाण सहित दावी गर्न सकेको छैन। त्यसैले आज पनि त्यही वास्तविक प्रमाणको पर्खाईमा हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा भोटोलाई चारै दिशामा देखाउने गरिन्छ। यो भोटो कसको हो प्रमाण छ भने आऊ र लैजाऊ। भोटो जात्राको दिन नेवारी समुदायमा मच्छिन्द्रनाथको पूजा आजा गरेर समयावधि अर्थात खाजा खाने चलन छ। त्यसैले रथ नजिकैको जाउला खेल फुटबल मैदानमा बसेर परम्परागत नेवारी परिकारको स्वाद लिनेहरूको पनि यहाँ छुट्टै रमाइलो भीड़ देखिन्छ। राष्ट्र प्रमुख विशिष्ट पाहुनाहरू र सर्वसाधारणको उपस्थितिमा गुठी संस्थानका अधिकारीले हिराजडित बहुमूल्य र ऐतिहासिक भोटो चारै दिशामा देखाएपछि यस वर्षको भोटो जात्रा सम्पन्न भएको छ। वैशाख शुक्ल प्रतिपदाका दिन बुङमतीबाट शुरू भएको यो रथयात्रा ललितपुरका विभिन्न टोलहरू गाबहाल सुन्धरा लगनखेल हुँदै जावलाखेल आइपुग्दा झण्डै दुई महिना बितिसकेको हुन्छ। जात्रा सकिनु भनेको एउटा ठूलो उत्सवको सुखद अन्त्य र नयाँ कर्मको शुरूआत हो। जहाँ भोटो देखाइसकेपछि यी करूणामयी देवतालाई खटमा राखेर पुनः मूल घर अर्थात बुङ्गमती लगिन्छ। रथलाई भने भत्काएर यसका काठ र लहराहरू अर्को वर्षका लागि सुरक्षित राखिन्छ। जात्रा अवलोकन गर्दै गर्नुभएका किर्तिपुरका बुद्ध रत्न महर्जन:
12: आनन्द चाहिँ लाग्छ, देवताको आउँदाखेरि चाहिँ दर्शन गर्न पाउँदाखेरि आनन्द चाहिँ आउँछ, मन शान्त हुने हो, आस्थाको लागि आएको होइन।
6: असार लागिसँगै एकातिर मानो रोपेर मुरी उब्जाउने चटारो शुरू हुँदैछ, अर्कातिर शहरबाट वर्षाका देवताको यो ऐतिहासिक विदाय हुँदैछ। यी दुवै पर्वको एउटै मर्म छ, पानी माटो र जीवनको उत्सव। रातो मच्छिन्द्रनाथको यो भोटो जात्राले देशमा सहकार ल्याउने, समयमै वर्षा हुने र किसानका खेतका गराहरू हरियालीले भरिने जनविश्वास छ। आज जावला खेलको भूइँमा छरिएका अबीरका रंगहरू, धूपको बासना र दर्शनार्थीको यो अथाह आस्थाले एउटा सुन्दर सन्देश दिएको छ। प्रविधि जतिसुकै आधुनिक भए पनि हाम्रो वास्तविक पहिचान र संस्कृति हाम्रा यस्तै रैथाने जात्राहरूमा जीवित छ। त्यसैले ऐतिहासिक संस्कृतिलाई जोगाइराख्नुपर्छ भन्नुहुन्छ जावलाखेल क्षेत्र संरक्षण तथा विकास समितिका सदस्य शेखर श्रेष्ठ:
13: गभर्नमेन्टले किन हेर्नुपर्छ भने हाम्रो संस्कृति हो यो, हाम्रो देश चिनाउने, हामीले यसरी नै हो हामीसँग चिनाउने संरक्षण गर्न हामी जनता छँदैछौँ। तपाईँको बजेट छुट्नु पर्यो यसमा संस्कृति जोगाउनको लागि, तर छ त त्यति मात्र छैन, पर्याप्त सकेको छैन, गभर्नमेन्टबाट नै तपाईँको यो चिजहरू चाहिँ आउनु सक्नुपर्छ।
5: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
6: लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नहुने राष्ट्रपा सभापति लामिछानेको प्रतिबद्धता, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्न आह्वान, महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन गर्ने क्रम रोकेको राष्ट्रपाको दावी,
5: नेपालको चिया भू राजनीतिको चपेटामा परेको उत्पादकहरूको शंका, सरकार सरकार तहमा कुरा गरेर समाधान नगरी अलैँची लगायतमा पनि संकट आउन सक्ने,
6: ललितपुरमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो, मौलिक संस्कृतिको संरक्षणका लागि सरकारले कदम चाल्नुपर्ने,
5: अमेरिका र इरान बीच थप वार्ताको पहल गर्न पाकिस्तानी गृहमन्त्री इरानमा अवरोधहरू आउन नदिन सचेत रहेको भनाई,
6: र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: आवास निर्माणमा व्यवस्था गरेको पीड़ितको गुनासो, पुननिर्माणको काम तत्काल थाल्न माग,
1: संक्रमणकालीन न्याय प्रक्रियालाई छिटो टुंग्याउन द्वन्द्वबाट पीड़ित महिलाहरूको सरकारसँग माग,
0: र विश्वकप फुटबलमा ब्राजिल र पाराग्वेको पहिलो जित, सह आयोजक अमेरिका पनि फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश।
1: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। सुर्खेतको भेरीगंगा नगरपालिका सातमा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ। भेरीगंगा नगरपालिका सातका निर्मला विकको घर पोत्ने माटो खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो। यस्तै जिल्ला भेरीगंगा नगरपालिका सातका निर्मला विकले घर पोत्ने माटो खन्ने क्रममा माथिबाट आएको ढिस्कोले पुरिएर मृत्यु भएको हो। जिल्ला प्रहरीकारले सुर्खेतले घटनास्थलमा प्रहरी परिचालन गरिएको जनाएको छ। यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घण्टाघर नजिकै सडे गलेको अवस्थामा नवजात शिशु फेला परेको छ। प्रहरीका अनुसार वीरेन्द्रनगर छ घण्टाघर नजिकै कम्पाउण्डभित्र देवालको छेउमा राखेको अवस्थामा सडे गलेको अन्दाजी 9-10 महिनाको नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको जिल्ला प्रहरीकारले सुर्खेतले जनाएको छ।
1: यस्तै सुर्खेतको पश्चिममा पर्ने जाजुरा दहमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता भएका छन्। दैलेखको गुराँस गाउँपालिका घर भएका रमेश पुन मगर बेपत्ता भएको सुर्खेत प्रहरीले जनाएको छ। वीरेन्द्रनगरको एक ग्रिल उद्योगमा काम गर्ने रमेश साथीहरूसँग घुम्नका लागि दहताल पुगेको प्रहरीले जनाएको छ। उहाँको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय बाबिया चौरका प्रमुख भूपेन्द्र साईको नेतृत्वमा टोली परिचालन गरिएको छ।
0: यस्तै बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर 1 जनक नगरमा कर्णाली नदीमा अस्थायी बाँध बाँध्न गएका एकजना डुबेर बेपत्ता भएका छन्। नहरमा पानी ल्याउनका लागि बाँध बाँध्न गएका राजापुर नगरपालिका वडा नम्बर 4 शान्तिपुरका 16 वर्षीय नारायण चौधरी पानीमा डुबेर बेपत्ता हुनु भएको हो। खोजीका लागि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको उद्धारको टोली परिचालन भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले बताउनुभयो। कर्णाली नदीमा वर्षेनी अस्थायी बाँध बाँध्नका लागि किसानहरू जोखिमपूर्ण रूपमा जाने गर्दछन्। अस्थायी बाँध बाँध्ने क्रममा वर्षेनी त्यस्ता घटना भएका भन्दै स्थानीय सिंचाई व्यवस्थापन आयोजनाले नै अस्थायी बाँध बाँधेर नहरमा पानी पुर्याउनु पर्ने माग समेत गरेका छन्।
1: कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा एक व्यक्तिको आफ्नै श्रीमती र छोराले हत्या गरेको खुलेको छ। कालीकोट प्रहरीले सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर 9 बस्ने 48 वर्षीय सूर्य बहादुर शाहीको श्रीमती र छोराले हत्या गरेको खुलेको जनाएको हो। जिल्ला प्रहरी कार्यालय कालीकोटले प्रेस विज्ञप्ति जारी गरी शाहीलाई उनकै 18 वर्षीय छोरा रूपेश शाही र 41 वर्षीय श्रीमती राजकला शाहीले टाउकोमा ढुंगाले हानेर मारेको जनाएको छ। घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आरोपमा प्रहरीले शाहीका श्रीमती र छोरा दुवैजनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका आमा छोरालाई जिल्ला अदालत कालीकोटबाट 7 दिनको म्याद थप गरी हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गणेश गेवालीले जानकारी दिनुभयो। गत जेठ 27 गते शाही सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर 9 स्थित सुपेचौरमा शाहीको शव फेला परेको थियो। उनीहरूले प्रहरी समक्ष ढुंगाले हानेको स्वीकार गरेको बयान दिएको गेवालीले बताउनु भएको छ।
0: जाजरकोटमा भूकम्प गएको करिब 29 महिना भइसक्दा पनि आवास निर्माणमा सर्वकारवाला निकायले व्यवस्था गरेपछि पीड़ित निराश भएका छन्। भूकम्पबाट आवासविहीन भएका सर्वसाधारण सरकारले दिएको 50,000 रूपियाँ अनुदानमा अस्थायी आवासमा बस्दै आएका थिए। 29 महिना हुनै लाग्दा पनि सरकारले सुरक्षित आवासको व्यवस्था नगर्दा स्थानीय चिन्तामा परेका छन्। वर्षाको समयमा त्यहाँ जनजीवन निकै कष्टकर हुने गर्दछ। बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले सरकारले पुननिर्माणका लागि क्षतिको यकिन विवरण आकलन डीडीए गर्न आएका प्राविधिकले त्रुटि गरेपछि समस्या भएको बताउनुभयो। सरकारले डीडीएमा खटिएका प्राविधिकले वास्तविक तथ्याङ्क संकलन गर्दा पुननिर्माण अलमलमा परेको छ। एकै प्रकृतिको एउटा पुननिर्माणमा पर्ने अर्को नपरेको भन्दै पीड़ितले विरोध गरेका छन्। प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले भूकम्पले घरबार विहीन भएका जनताका निजी आवास निर्माणका लागि स्थानीय तहबाट आएका फाइलको अन्तिम रूप दिन सरकारले आठजना प्राविधिक टोली खटाएको बताउनुभयो। सरकारले छजना जाजरकोट, दुईजना रूकुम पश्चिममा प्राविधिक टोली खटाएको छ। भेरी नगरपालिका 1, 3, 11 लाभग्राहीले फाइल जाँचको काम सकेर 8 नम्बर र 8 नम्बर नलगाड नगरपालिका 1 मा पनि शुरू गरिएको छ। भेरी र नलगाड नगरपालिकामा 500 बढ़ी सेवाग्राही फाइल जाँच भएको छ। नलगाड नगरपालिकाले लाभग्राहीसँग सम्झौता गरेको छैन। भेरी नगरपालिका 3 मा 97 जना मध्ये 78 जना पुननिर्माणमा पर्ने यज्ञ देखिएको प्राविधिक टोलीले पेश गरेको थियो। प्रमुख जिल्ला अधिकारीले पुननिर्माणका लागि सम्झौता गरेका 641 जना मध्ये 258 जनाको प्रक्रिया पूरा गरेको बताउनुभयो। यस्तै भेरी नगरपालिका र नलगाड नगरपालिकाका 11,000 भन्दा बढ़ी लाभग्राहीका कागजात जाँच गरी असार 15 गतेसम्म पुननिर्माणको काम अघि बढ़ाउन प्राविधिकलाई निर्देशन दिएको उहाँको भनाई छ। नलगाड नगरपालिका एकका कल्पना परियारले दिउँसो 3 को छानामुनि पस्न नसकेर दिनभरि रूखको छारीमा बस्ने र बेलुका मात्र भित्र पस्ने गरेको बताउनुभयो। वर्षायाम लागेसँगै अस्थायी आवासमा करिब कसरी बस्ने भन्ने चिन्ता स्थानीयमा रहेको छ। अस्थायी आवासको बसाई जोखिमपूर्ण भएपछि केही पीड़ितले लघु वित्तबाट महँगो कर्जा लिएर घर बनाउन थालेका छन्। स्थानीय तहले भूकम्पपछि तत्काल 48,000 लाभग्राही कायम गरे पनि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जीडीए रिपोर्टमा 14,245 पुननिर्माण, 12,744 प्रबलीकरणको प्रतिवेदन सार्वजनिक गरेको छ। जीडीएमा त्रुटि भएपछि पीड़ितले पुनः जीडीए गर्न माग गरेका छन्।
1: फेरि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: के तपाईँलाई घिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुङ सप्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
5: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
6: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
7: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
5: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको बिना विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
7: डडेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
6: डडेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डडेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
5: डडेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ।
7: र डडेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डडेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डडेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिरिका ठुटाहरू नफालौं। कहीं कतै वन डडेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा

0: तपाईँले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी संगी सबैलाई सचेत गराउँ है।
1: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
2: समयमै सिकल सेल एनेमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
6: दुई दशक पुग्दा पनि द्वन्द पीड़ितहरूले सत्य न्याय परिपूरण तथा पुनस्थापनाको अनुभूति गर्न नसकेको उल्लेख गरिएको छ। विशेष गरी द्वन्दकालीन समयमा यौनजन्य हिंसा, हत्या, बेपत्ता, यातना, विस्थापन, घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूका मुद्दा अझै प्रभावकारी रूपमा सम्बोधन हुन नसकेको पीड़ितहरूको गुनासो छ। द्वन्दकालीन यौनजन्य हिंसाका विषयलाई लामो समयसम्म ओझेलमा पारिएको उल्लेख गर्दै पीड़ित महिलाहरूसँग प्रत्यक्ष संवाद, सत्य अभिलेखीकरण र न्यायका लागि पैरवी गर्दै आएको जनाइएको छ। प्रदेशका सबै जिल्लाहरू द्वन्दबाट प्रत्यक्ष प्रभावित भएका, संयौं परिवारले आफन्त गुमाएका, बेपत्ता पारिएका व्यक्तिहरूका परिवार अझै पीड़ामा रहेको तथा धेरै महिलाहरूले यौनजन्य हिंसा, यातना, विस्थापन र सामाजिक आर्थिक विभेद भोग्नु परेको जनाइएको छ। मानवाधिकार रक्षक सञ्जाल कर्णालीका संयोजक शीतल सिंह राठौर, इन्सेक कर्णाली प्रदेश संयोजक पिता इन्सेक, मानवाधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकाल, इन्सेक प्रतिनिधि नारायण सुवेदी, मानवाधिकारका लागि एकल महिला समूहका रामकुमारी थापा तथा न्यायका लागि द्वन्द पीड़ित समाजकी शान्ति ढकाल लगायतको सहभागिता रहेको थियो।
7: दैलेखका 39 सामुदायिक विद्यालयमा विद्यालयका शिक्षक लगायतका अन्य सहयोगीले लामो समयदेखि तलब नपाएको भन्दै विद्यालय बन्द गरेर धरनामा उत्रेका छन्। दैलेखको ठाटीकाँत गाउँपालिकाको विद्यालयमा कार्यरत पालिका अनुदान शिक्षक, बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी तथा कार्यालय सहयोगी गरी 96 जनाले तलब पाएका छैनन्। पालिकाले करिब 2,85,78,000 रूपियाँ तलब शिक्षकलाई दिन बाँकी रहेको जनाएको छ। संयुक्त शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष समितिले पालिका अनुदान शिक्षकले 11 महिनादेखि, बाल विकास सहजकर्ताले 14 महिनादेखि र विद्यालय कर्मचारीले 19 महिनादेखि तलब नपाएको जनाएको छ। बारम्बार सम्बन्धित निकायको ध्यान आकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको उनीहरूको भनाइरहेको छ। गाउँपालिकाले विभिन्न समयमा तलब भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन नभएको ठाटीकार गाउँपालिका अनुदान संघर्ष समितिका अध्यक्ष कमल बहादुर खत्रीले बताउनु भएको छ। उहाँले माग पूरा नभएसम्म समितिले विद्यालयको पठन पाठन प्रभावित बनाउने, शिक्षा शाखा सहित गाउँपालिकाका विभिन्न प्रशासनिक कार्यालयमा तालाबन्दी गर्ने तथा आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने निर्णय पनि गरेको बताउनुभयो। उहाँले समस्या समाधान नभएसम्म आन्दोलन जारी रहने पनि बताउनु भएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नेत्र बहादुर थापाले शिक्षक तथा कर्मचारीको तलब भुक्तानीका लागि पहल भइरहेको बताउनुभयो। 2 महिनाको भुक्तानी दिने निर्णय भए पनि शिक्षकले सबै तलब पाउने माग गरेपछि समस्या भएको उहाँको भनाई छ। विद्यालय बन्द हुँदा स्वयं विद्यार्थीको पढ़ाई प्रभावित भएको छ भने अभिभावक र सरोकारवालाहरूले पनि समस्या छिटो समाधान गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्। संघर्ष समितिले शिक्षक, कर्मचारी तथा बाल विकास सहजकर्ताको श्रमको सम्मान गर्दै तत्काल तलब भुक्तानीको व्यवस्था गर्न माग गरेको पनि उहाँले बताउनु भएको छ।
6: अत्याधिक गर्मी बढ़दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा 12 दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले यही असार 8 गतेदेखि 19 गतेसम्म लागू हुने गरी गर्मी तथा वर्ष विदा एकमुष्ट मिलाएर दिने निर्णय गरिएको बताउनु भएको छ। यो विदा विद्यालयको वार्षिक विदाबाट कट्टा हुने जनाइएको छ। पछिल्ला दिनमा अत्याधिक गर्मीका कारण विद्यार्थीहरूलाई विद्यालय आउजाउ गर्न कठिनाई हुन थालेपछि बालबालिकाको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै विदा दिने

0: निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत बमले बताउनुभयो। नगरपालिकाले मौसमको अवस्था सामान्य भएपछि पूर्व निर्धारित तालिका अनुसार विद्यालय सञ्चालन पनि हुने जनाएको छ।
1: धेरै खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
2: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
3: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माघ बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
4: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
5: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
6: विजय सुनचाँदी पसलमा नै किन नि?
5: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला जुली फुली मंगलसूत्र जन्तर छड्के तिलहरी इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया सम्पर्क नम्बर 9883638058 ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज।
8: भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोड्ने प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
9: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
10: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ सरकारले गठन गर्ने भूमि समस्या समाधान समितिमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिको प्रतिनिधित्व हुनुपर्ने माग उठेको छ। समितिको केन्द्रीय समितिको आज बुटवलमा बसेको तेस्रो बैठकले आफू मुख्य सरकारवाला निकाय रहेकाले आमन्त्रित सदस्यका रूपमा सहभागी हुनुपर्ने माग गरेका हुन्। यस्तै संरक्षण समितिको बैठकले असार 9 गते भूमिहीन अव्यवस्थित बसोबासी प्रभावित सबै जिल्लाबाट आफ्ना मागसहित प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापन पत्र बुझाउने निर्णय पनि गरेको छ। समितिका सचिव राजकुमार भट्टराईले असार 20 गते भित्र भूमिहीन अव्यवस्थित बसोबासी संरक्षण समिति र भूमि अधिकार संरक्षण युवा दस्ता गठन गरी प्रभावित 22 जिल्लामा संगठन विस्तार गर्ने निर्णय पनि गरेको बताइएको छ। यस्तै असार 10 गते दाङको टिकुलीगढ़को अव्यवस्थित बस्ती हटाउन सरकारले गरेको तयारी रोक्न दबाव दिन तुलसीपुरमा न्यायका लागि वृहत प्रदर्शन गर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो। यस्तै सरकारले ल्याएको अध्यादेशको अध्ययन गरी सरकारलाई सुझाव दिन संरक्षण समितिका सल्लाहकार वीरेन्द्र विकको संयोजकत्वमा 9 सदस्यीय कार्यदल समेत गठन गरिएको जनाइएको छ।
1: ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ। राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले बेलुका आज भोटो देखाएसँगै नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्व औपचारिक रूपमा सम्पन्न भएको छ। मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याएको चौथो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो। भोटे अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन्द्र शाह लगायतका उच्च पदस्थ व्यक्तिहरू पनि पुग्नु भएको थियो। मणिक्य जडेज भोटो अवलोकन गर्न आज बेलुकीसम्म जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड़ लागेको छ। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा राखेर पुलचोक मंगल बजार सुन्धारा लगनखेल लगायतका क्षेत्रमा परिक्रमा गराएको थियो। रथ जावलाखेलमा पुगेको चौथो दिन भोटो प्रदर्शन गर्ने चलन समेत रहेको छ। जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखी बागमती लगिनेछ भने मीननाथलाई रथमै राखेर पाटनको टंगल टोल स्थित मन्दिरमा लगिनेछ।
0: भेरी खबरमा अब खेल खबर। विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दैछन्। खेल नेपाली समयअनुसार 11:15 ह्यास्टुनमा हुनेछ। नेदरल्याण्ड्सले आफ्नो पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने स्वीडेनले ट्युनिसियालाई हराएको थियो। आजको खेल जितेमा स्वीडेन नकआउट चरणमा पुग्नेछ। स्वीडेनले यसपटक अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको छ। यस्तै आज मध्यराती समयका जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 2:15 हुनेछ।

0: खबरसँगै साँझको भेरी खबर सकियो। विदा हुन गएसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: सुर्खेतको भेरीगंगा नगरपालिका साथमा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु। पञ्चपुरीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता।
0: जाजरकोटमा भूकम्प गएको करिब 29 महिना भइसक्दा पनि आवास निर्माणमा व्यवस्था भएको पीड़ितको गुनासो। पुननिर्माणको काम तत्काल थाल्न माग।
1: संक्रमणकालीन न्याय प्रक्रियालाई छिटो टुंग्याउन द्वन्द पीड़ित महिलाहरूको सरकारसँग माग।
0: र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै।
1: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।

0: Radio Tiger Studio Time. यति बेला साँझको 7 बजेको छ। के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
1: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
2: ए रामलौटन भाइ, के गर्दैछौ?
3: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
4: हजुर,
3: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
4: हस् बाबा।
5: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
3: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
5: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउ त।
3: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौँ कि?
5: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
3: ए कुरा

0: चुपो अब त्यो कसरी थाहा पाउने त दाई?
1: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
0: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98204-41-61।

0: असौ साल त ढुक्क नारे बत्ती
1: हाँ त पोर्सालिक बाट सम्झोट आम हिन्डो लक्टी र हटबरा पानी बस्छ बेर अस्तिम कहाँ र सिक्दायो त सोचो त लट्ठी ठिक्कन घर डान डान पानी बर्ष टिकी मन छटपटाए लाग
0: हाँ त धन्न ब्यालम लट्ठी ठिकम छ सुरक्षित ठाउँ सरली नारे बत्ती
1: हाँ हो बदा
2: बर्खक ब्यालमा बह्य ढ्यार जोखिम रहत उहमार बह्या से बचकला पहिले हाँ सावधानी अपनाए लद्या खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ढ्यार हुलकोर से पानी ढिका के पी स्वच्छता में ख्याल करी
3: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश
4: बाबू एउटा राम्रो घर को नक्शा बनाउनु पर्यो
5: राम्रो सँगसँगै बलियो बस्ने योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
4: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु
5: हेर्नुस् काकी हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ जसले अनेकौं स्वास्थ्य समस्या निम्तने पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ
4: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु
5: हो काकी बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्
6: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
7: नमस्कार तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाजै

0: ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू,
0: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480222229 र 98605222229।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सुन।
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 8 बजेको छ। यस साइन्सेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्रणाली भरिगाउँ बजार बर्दिया।
2: उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
3: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
2: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
4: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
5: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
6: एकांशी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
7: विजय सुनचाँदी पसलमा नै किन नि?
6: त्यहाँ त आकर्षक डिजाइनका घर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका घर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगञ्जकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98483658। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
8: बुढी, ल मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
9: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा? अब त भनेको मान्नुहोस् न।
8: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
9: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो। स्कुल लागि थाहा छैन?
8: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
9: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
8: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने

0: समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
0: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरी गाउँ बर्दिया।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्दन त सधैँ बाघ झै।
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 9 बजेको छ।
2: हवस् त यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।